0: लोक तथा आधुनिक गीतहरूको प्रसारणपछि श्रोताब पालो भएको छ समाचारको।
1: यो आकाशवाणी हो, समाचार मुस्कान राईबाट सुन्नुहोस्। समाचारको सुरुवात गरौं प्रमुख समाचारहरूबाट। प्रधानमन्त्री नरेन्द्र मोदीले हालैका घरेलु भ्रमणहरूमा आफ्नो काफिलाको आकारलाई उल्लेखनीय रूपमा घटाउनु भएको छ। भारतले भोलिदेखि सुरु हुने दुई दिवसीय ब्रिक्स विदेश मन्त्रीहरूको बैठकको आयोजना गर्दैछ। 18 पश्चिम बङ्गाल विधानसभाका नवनिर्वाचित विधायकहरूको शपथ ग्रहण समारोह कोलकातामा सम्पन्न भएको छ। युवा मामिला एवं खेल मन्त्रालयले गृह मन्त्रालयको सहयोगमा माई भारत प्लेटफर्ममा विकसित भाइब्रेन्ट भिलेज प्रोग्राम 2026 को लागि राष्ट्रिय स्तरको क्विज सुरु गरेको छ अनि केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सिबिएसईले 12 कक्षाको परिणाम घोषणा गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले हालैका घरेलु भ्रमणहरूमा आफ्नो काफिलाको आकारलाई उल्लेखनीय रूपमा घटाउनु भएको छ, जबकि विशेष सुरक्षा समूह एसपिजी प्रोटोकल अन्तर्गत अनिवार्य सबै आवश्यक सुरक्षा व्यवस्थाहरू कायम राखेका छन्। सूत्र अनुसार श्री मोदीको काफिलामा गाडीको संख्या घटाउने काम उहाँको हालैको गुजरात र असमको भ्रमणको क्रममा लागू गरिएको थियो। पश्चिम एसियाको सङ्कटका बीच आयातित इन्धनमाथिको निर्भरता कम गरी पर्यावरणीय सत्त विकल्प अप्नाएर आर्थिक उत्थानमा योगदान पुर्याउन नागरिकहरूलाई श्री मोदीले गर्नुभएको सात अपिलको अनुरूप यो कदम चालिएको हो। सूत्र अनुसार काफिलाको आकार घटाइएको भए पनि प्रधानमन्त्रीको सुरक्षा सुनिश्चित गर्न सबै महत्त्वपूर्ण सुरक्षा उपायहरू यथावत रहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले कुनै नयाँ खरिद नगरी सम्भव भएसम्म आफ्नो काफिलामा विद्युतीय सवारी साधनहरू समावेश गर्न पनि अधिकारीहरूलाई निर्देश दिनुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको अपिलपछि गृह मन्त्री अमित शाहले पनि आफ्नो काफिलाको आकार घटाएर आधाभन्दा कम गर्नुभएको छ।
2: ये कदम पश्चिम एशिया संकट के बीच आयातित ईंधन पर निर्भरता कम करने और पर्यावरण अनुकूल विकल्प अपनाकर आर्थिक मजबूती में योगदान के लिए प्रधानमंत्री की

0: सात अपीलों के अनुरूप है। सूत्रों के अनुसार काफिले का आकार कम करने के बावजूद प्रधानमंत्री की सुरक्षा सुनिश्चित करने के लिए सभी महत्वपूर्ण सुरक्षा व्यवस्थाएं यथावत बनी रहेंगी। प्रधानमंत्री मोदी ने अधिकारियों को निर्देश दिया है कि जहां भी संभव हो बिना कोई नई खरीद किए उनके काफिले में इलेक्ट्रिक वाहन शामिल किया जाए। अंकित की रिपोर्ट के साथ अमीशा।
1: इन्धनको मूल्य बढेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले मिद व्ययका लागि गरेको आह्वानको जवाफमा उत्तर प्रदेश, मध्यप्रदेश र दिल्लीका मुख्यमन्त्रीहरूले मन्त्रीहरू, विधायकहरू र जनप्रतिनिधिहरूको सरकारी वाहनहरूको प्रयोग कम गर्ने घोषणा गरेको छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मुख्यमन्त्री, मन्त्री र अन्य अधिकारीहरूको वाहनहरूमा 50% कमी गर्न निर्देश दिनुभएको छ। उहाँले इन्धनको कम गर्न, अनावश्यक सुन खरिद नगर्न र घरबाट काम गर्न प्रोत्साहन गर्न पनि नागरिकहरूलाई अपिल गर्नुभयो। राज्य सरकारले मेट्रो सेवा र सार्वजनिक परिवहनको अधिक प्रयोगमा जोड दिएको छ, साथै भर्चुअल बैठकहरू र साप्ताहिक वाहन मुक्त दिनहरूलाई प्रोत्साहन गरेको छ। मध्यप्रदेशका मुख्यमन्त्री मोहन यादवले पनि अर्को आदेश नआएसम्मका लागि आफ्नो वाहनहरूको संख्या घटाउनु भएको छ। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले मन्त्री, विधायक, अधिकारी र सरकारी विभागले सरकारी वाहनहरूको प्रयोग सीमित गर्ने, कारपुलिङ अपनाउने, मेट्रो र बस सेवालाई प्राथमिकता दिने बताउनु भएको छ। सामाजिक सञ्जाल पोस्टमा उहाँले दिल्लीवासीहरूलाई वैश्विक ऊर्जा अनिश्चितलाई ध्यानमा राख्दै निजी सवारी साधनहरूमा निर्भरता कम गर्न अपिल गर्नुभएको छ।
2: उत्तर प्रदेश के मुख्यमंत्री योगी आदित्यनाथ ने मुख्यमंत्री, मंत्रियों, अन्य अधिकारियों के वाहन बेड़े में 50% की कमी का आदेश दिया है और सरकारी काफिले से अनावश्यक वाहनों को हटाने का निर्देश दिया है। उन्होंने नागरिकों से ईंधन की खपत कम करने, अनावश्यक सोने की खरीद से बचने और घर से काम करने को बढ़ावा देने की अपील भी की। राज्य सरकार ने मेट्रो सेवाओं और सार्वजनिक परिवहन के अधिक उपयोग पर बल दिया। मध्य प्रदेश के मुख्यमंत्री मोहन यादव ने भी अगले आदेश तक अपने काफिले में वाहनों की संख्या कम कर दी है। श्री यादव ने मंत्री परिषद के सदस्यों से राष्ट्रहित में पेट्रोल और डीजल की खपत कम करने की अपील की। दिल्ली की मुख्यमंत्री रेखा गुप्ता ने कहा कि मंत्री, विधायक, अधिकारी और सरकारी विभाग सरकारी वाहनों का उपयोग सीमित करेंगे, कारपूलिंग अपनाएंगे और मेट्रो तथा बस सेवाओं को प्राथमिकता देंगे। समाचार कक्ष से मीनाक्षी।
1: भारतले भोलिदेखि सुरु हुने दुई दिवसीय ब्रिक्स विदेश मन्त्रीहरूको बैठकको आयोजना गर्दैछ। बैठकको अध्यक्षता विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकरले गर्नुहुनेछ। बैठकमा ब्रिक्स देशहरूका विदेश मन्त्री तथा प्रतिनिधि मण्डलले भाग लिनेछन्। उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गर्नुहुनेछ। बैठकमा ब्रिक्स सदस्य देशहरूका विदेश मन्त्रीहरूले आपसी हितका क्षेत्रीय र विश्व विषयमा विचार आदान प्रदान गर्ने कार्यक्रम रहेको विदेश मन्त्रालयले जनाएको छ। बैठक विदेश मन्त्री डाक्टर एस जयशंकरले आज नयाँ दिल्लीमा द्विपक्षीय बैठकहरू गर्नुहुनेछ।
3: श्री फ्रांसिस्को ब्रिक्स विदेश मंत्रियों की कल से शुरू होने वाली दो दिवसीय बैठक में भाग लेने के लिए भारत आए हैं। इस बैठक में ब्रिक्स सदस्य देशों के विदेश मंत्री और प्रतिनिधिमंडल प्रमुख भाग लेंगे। श्री फ्रांसिस्को प्रधानमंत्री नरेंद्र मोदी से भी मुलाकात करेंगे। बैठक के दौरान ब्रिक्स सदस्य देशों के विदेश मंत्री आपसी हित के वैश्विक और क्षेत्रीय मुद्दों पर विचारों का आदान प्रदान करेंगे। इंडोनेशिया के विदेश मंत्री सुगियोनो ब्रिक्स विदेश मंत्रियों की बैठक में भाग लेने के लिए आज नई दिल्ली पहुंचे। वे प्रधानमंत्री नरेंद्र मोदी से भी मुलाकात करेंगे। बैठक के दौरान ब्रिक्स सदस्य देशों के विदेश मंत्री आपसी हित के वैश्विक और क्षेत्रीय मुद्दों पर विचारों का आदान प्रदान भी करेंगे। अमन की रिपोर्ट के साथ समाचार कक्ष से निखिल कुमार।
1: विदेश मन्त्री डाक्टर एस जयशंकरले आज बिहान चिल्लीका विदेश मन्त्री फ्रान्सिस्को पेरेज म्याकेन्नासँग भेट गर्नुभयो। एक सामाजिक सञ्जाल पोस्टमा श्री जयशंकरले जानकारी दिनुहुँदै भन्नुभयो, दुवै पक्षहरूले बजार र स्रोतहरूको विविधीकरण गर्ने, प्राथमिकता प्राप्त वस्तुहरूको निर्यातलाई बढावा दिने र सेवा अर्थव्यवस्थालाई सहज बनाउनका लागि द्विपक्षीय सहयोगलाई सुदृढ पार्ने तरिकाहरूबारे चर्चा गरे। श्री फ्रान्सिस्कोले भोलिदेखि सुरु हुने ब्रिक्स विदेश मन्त्रीहरूको दुई दिवसीय बैठकमा भाग लिन भारत आइपुग्नु भएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले आज पूर्व राष्ट्रपति फखरुद्दीन अली अहमदको जन्म जयन्तीको अवसरमा राष्ट्रपति भवनमा पुष्प अर्पित गर्नुभयो। फखरुद्दीन अली अहमदले देशको पाँचौं राष्ट्रपतिको रूपमा सेवा गर्नुभएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले वर्ष 1998 आजकै दिन भारतले गरेको परमाणु परीक्षणको स्मरण गर्नुभयो। सामाजिक सञ्जालमा संस्कृतको श्लोक सुभाषितम साझा गर्नुहुँदै श्री मोदीले भन्नुभयो, यी परमाणु परीक्षणहरूले देशको अटल संकल्पलाई प्रदर्शन गरेको छ। परीक्षणपछि सम्पूर्ण विश्वले भारतमाथि दबाव दिएको तर भारतले प्रमाणित गरेको छ कि कुनै पनि शक्तिले भारतलाई झुकाउँदैन। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR न्युज कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
4: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प
5: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
4: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
1: अब रहल समाचार। 18 पश्चिम बंगाल विधानसभाका नवनिर्वाचित विधायकहरूको शपथ ग्रहण समारोह कोलकातामा सम्पन्न भएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले भवानीपुर सिटबाट विधायकको रूपमा शपथ लिनुभएको छ भने नन्दीग्राम सिट खाली भएको छ। त्यसपछि अन्य 5 मन्त्रीहरूले पनि शपथ लिएका छन्। उता आम जनता उन्नयन पार्टीका विधायक हुमायूं कवीरले 9 सिटबाट शपथ लिनुभयो। कवीरले रेजीनगर सिटबाट जित हासिल गरेका छन्। प्रोटेम स्पिकर तापस राईले शपथ ग्रहण गराउनुभयो। आज शपथ ग्रहण समारोह 2 सत्रमा हुँदैछ। दोस्रो सत्र दिउँसो 2 बजेदेखि सुरु भएको छ, जो 4:30 चल्नेछ। विदेश मन्त्रालयले कैलाश मानसरोवर यात्रामा भाग लिन इच्छुक व्यक्तिहरूलाई यस महिनाको 19 तारिकभन्दा पहिले आवेदन दिन आग्रह गरेको छ। यो यात्राको लागि नामाङ्कन चाँडै नै बन्द हुँदैछ। इच्छुक आवेदकहरूले आधिकारिक वेबसाइट kmy.gov.in मार्फत थप जानकारी प्राप्त गर्न र नामाङ्कन पनि गर्न सक्नेछन्। केन्द्रीय अन्वेषण ब्युरो सिबिआईले अजरबैजनबाट भगोडा प्रभादीप सिंहलाई भारत सुपुर्दगी गर्न सफल भएको छ। सिबिआईले विदेश मन्त्रालय र दिल्ली पुलिससँगको समन्वयमा यो काम गरेको हो। एजेन्सीले एक बयानमा भनेको छ, उनी नार्कोटिक ड्रग्स र साइकोट्रोपिक सब्सटेन्स एनडिपिएस एक्टको विभिन्न धाराहरू अन्तर्गत नयाँ दिल्लीको विशेष सेल पुलिस स्टेसनमा दर्ता गरेको मुद्दाको सम्बन्धमा वाञ्छित थिए। केन्द्रीय अन्वेषण ब्युरो सिबिआईले निट पेपर लिक मामिलामा शुभम खैरनारलाई हिरासतमा लिएको छ। राजस्थान पुलिसको अनुरोधमा नासिक पुलिसको क्राइम ब्रान्च युनिटले शुभमलाई हिजो महाराष्ट्रको नासिकबाट पक्राउ गरेको थियो। यसै महिनाको 3 आयोजित निट युजी 2026 परीक्षा हिजो पेपर लिक भएको आरोपको कारण रद्द गरिएको थियो। सरकारले सिबिआईलाई अनियमितताका विस्तृत जाँच गर्न निर्देश दिएको छ। यसअघि राजस्थान पुलिसको एसओजीले शङ्कास्पद सञ्जाल र पैसाको कारोबारको जाँचको क्रममा 15 पक्राउ गरेको छ। निट युजी परीक्षाको कथित रूपमा प्रश्नपत्र लिक भएको विषयमा जाँच गर्न केन्द्रीय अन्वेषण ब्युरो सिबिआईको दल जयपुर पुगेको छ। दलले राजस्थान पुलिसको विशेष अभियान समूह एसओजीद्वारा हिरासतमा लिएका लगभग धेरै व्यक्तिहरूसँग सोधपुछ गरेको छ। जाँचको एक भागको रूपमा एसओजीले सिकर र वरपर क्षेत्रका मानिसहरूलाई सोधपुछ गरेको छ। युवा मामिला एवं खेल मन्त्रालयले गृह मन्त्रालयको सहयोगमा माई भारत प्लेटफर्ममा विकसित भाइब्रेन्ट भिलेज प्रोग्राम 2026 लागि राष्ट्रिय स्तरको क्विज सुरु गरेको छ। मन्त्रालयले भनेको छ, क्विज अर्को महिना आयोजना हुने इमर्सिभ बोर्डर भिलेज इङ्गेजमेन्ट कार्यक्रममा युवा सहभागिताको लागि चयनको पहिलो चरणको प्रतीक हो। अनलाइन क्विज यस महिनाको 20 सञ्चालन हुनेछ र देशभरिका युवाहरूका लागि खुल्ला गरिएको छ। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सिबिएसईले 12 कक्षाको परिणाम घोषणा गरेको छ। विद्यार्थीहरूले आफ्नो रोल नम्बर हालेर आधिकारिक वेबसाइट डिजी लकर र उमङ एपमा परिणाम हेर्न सक्नेछन्। यस वर्ष 17 10 अप्रेलसम्म कक्षा 12 परीक्षा आयोजित गरिएको थियो। लोकसभा अध्यक्ष ओम बिरलाको नेतृत्वमा रहेको भारतीय संसदको उच्च स्तरीय प्रतिनिधि मण्डल आज भुटानको भ्रमणमा जाँदैछ। यो भ्रमणको मुख्य उद्देश्य भारत र भुटान बीचको सम्बन्धलाई अझ बलियो बनाउनु हो। 51 सदस्यीय प्रतिनिधि मण्डलमा सिक्किमका राज्यसभा सांसद टिटी लेप्चा, त्रिपुराका लोकसभा सांसद विप्लव कुमार देव र विदेश मन्त्रालयका अधिकारीहरू सामेल छन्। भ्रमणको क्रममा प्रतिनिधि मण्डलले भुटान र भारत बीचको सम्बन्धका विविध पक्षका साथै दुवै छिमेकी देशबीच सहयोग अभिवृद्धि गर्ने विषयमा चर्चा गर्ने कार्यक्रम रहेको छ। भ्रमणको क्रममा टोलीले भुटानका राजा र प्रधानमन्त्रीसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। पर्यावरण वन र जलवायु परिवर्तन मन्त्रालयले ठुलो बिरालो संरक्षणमा भारतको उपलब्धिहरूलाई उजागर गर्न र अन्तर्राष्ट्रिय बिग क्याट एलायन्स आइबिसिए शिखर सम्मेलन 2026 को अग्रदूतको लक्ष्यलाई बढावा दिएर देशभरि विशेष कार्यक्रमहरूको एक श्रृङ्खला आयोजना गर्नेछ। कार्यक्रमहरू भारतका 5 प्रमुख जङ्गली ठुला बिरालो प्रजातिहरूमा केन्द्रित हुनेछन्, जसमा बाघ, एसियाटिक सिंह, चितुवा, हिउँचितुवा र चितुवा प्रमुख छन्। यी कार्यक्रमहरूले संरक्षण प्रयासहरू, चुनौतीहरू र केन्द्र सरकार र राज्य सरकारहरू बीचको सहयोगलाई प्रदर्शन गर्नेछ। सरकारले वार्षिक सकल घरेलु उत्पादन जिडिपीको अस्थायी अनुमान र चौथो त्रैमासिकको लागि जिडिपीको त्रैमासिक अनुमानको रिलिज तिथि प्रत्येक वर्षको अन्तिम कार्य दिनबाट प्रत्येक वर्षको 7 जुनमा संशोधन गरेको छ। राष्ट्रिय लेखा तथ्याङ्क सम्बन्धी सल्लाहकार समितिसँग परामर्श गरेपछि विज्ञप्ति तालिकामा संशोधन गरिएको हो। यो संशोधन राष्ट्रिय लेखा सङ्कलनमा प्रयोग हुने डाटाको गुणस्तर, कभरेज र सुदृढता सुधार गर्ने दिशामा मन्त्रालयले गरेको निरन्तर प्रयासको हिस्सा हो। पश्चिम बङ्गालमा भारतीय जनता पार्टी सत्तामा आएपछि राज्य पुलिसले कानुन व्यवस्था र राजनीतिक हिंसा विरुद्ध कडा अडान लिएको छ। अतिरिक्त पुलिस महानिदेशक कानुन र व्यवस्थाले सबै पुलिस आयुक्तहरू, पुलिस अधिकारीहरू र रेलवे पुलिस अधिकारीहरूलाई धेरै महत्त्वपूर्ण निर्देशहरू जारी गरेका छन्। निर्देशले वर्ष 2021 को विधानसभा चुनावपछि भएका हिंसाका सबै घटनाहरूको नयाँ जाँचको माग गर्दछ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार फेरि एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले हालैका घरेलु भ्रमणहरूमा आफ्नो काफिलाको आकारलाई उल्लेखनीय रूपमा घटाउनु भएको छ। भारतले भोलिदेखि सुरु हुने 2 दिवसीय ब्रिक्स विदेश मन्त्रीहरूको बैठकको आयोजना गर्दैछ। 18 पश्चिम बङ्गाल विधानसभाका नवनिर्वाचित विधायकहरूको शपथ ग्रहण समारोह कोलकातामा सम्पन्न भएको छ। युवा मामिला एवं खेल मन्त्रालयले गृह मन्त्रालयको सहयोगमा माई भारत प्लेटफर्ममा विकसित भाइब्रेन्ट भिलेज प्रोग्राम 2026 को लागि राष्ट्रिय स्तरको क्विज सुरु गरेको छ अनि केन्द्रीय माध्यमिक शिक्षा बोर्ड CBSEले 12 कक्षाको परिणाम घोषणा गरेको छ। समाचार आकाशवाणीबाट पूरा भयो। अघिल्लो समाचारको श्रृङ्खला लिएर अहिले 3:15 उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
6: प्रस्तुत छ समसामयिक समीक्षा। विषय छ VVG रामजीले कामदारहरूको जीवनमा नयाँ बिहानीको सुरुवात गर्ने घोषणा। अनुवादक तथा वाचिका सीमा छेत्री। आलेख विदेश सेवा डेस्क NST आकाशवाणी। भारतको ग्रामीण विकासको इतिहासमा एक प्रमुख कोसेढुङ्गा चिन्ह लगाउँदै केन्द्र सरकारले सोमबार 11 मई 2026 रोजगार तथा जीविका उपार्जनको लागि विकसित भारत ग्यारेन्टी मिशन ग्रामीणको कार्यान्वयनको लागि अधिसूचना जारी गरियो, जसले VBG रामजी ऐन पनि भनिन्छ। यो ऐन July 1, 2026 देशभरि लागू हुने तय भएको छ। केन्द्रीय कृषि, किसान कल्याण तथा ग्रामीण विकास मन्त्री श्री शिवराज सिंह चौहानले यो कानूनले ग्रामीण गरिब मजदुर परिवार, महिला स्वसहायता समूह र किसानहरूका लागि गाउँहरूमा नयाँ आशा बढेको, आय सुरक्षा र ठूलो मात्रामा दिगो विकास पहलहरूको लागि मार्ग प्रशस्त गर्ने बताउनु भएको छ। भोपालमा एक मीडिया अन्तर्क्रियामा केन्द्रीय मन्त्रीले विकसित भारत जीरामजी ऐनको अधिसूचना जारी गरिएको घोषणा गर्नुभयो। उहाँले थप जानकारी दिनुभयो, July 1 लागू हुने गरी रोजगारी खोज्ने ग्रामीण क्षेत्रका मजदुरहरूलाई अब प्रतिवर्ष 125 दिन काम प्रदान गरिनेछ, जुन पहिलेको 100 दिनको प्रावधानबाट वृद्धि हो। उहाँले अझ भन्नुभयो, यस अन्तरिम अवधिमा महात्मा गान्धी राष्ट्रिय ग्रामीण रोजगार ग्यारेन्टी ऐन, मनरेगाका सबै प्रावधानहरू लागू रहनेछन् र कुनै पनि बाँकी रहेका कामहरू July 1 पहिले मनरेगा ढाँचा अन्तर्गत पूरा हुनेछन्। उहाँले यो पनि उल्लेख गर्नुभयो, नयाँ ऐनको लागि नियमहरू बनाउने प्रक्रिया हाल राज्यहरूसँग व्यापक परामर्शपछि चलिरहेको छ। यसको ग्यारेन्टी गर्न व्यापक व्यवस्था पहिले नै राखिएको छ। श्री शिवराज सिंह चौहानले भन्नुभयो, विकसित भारत जी रामजी पहल अन्तर्गत धेरै जसो राज्यहरूसँग आवश्यक तयारीहरू पूरा गर्न अधिकतम 6 महिना हुनेछ। उहाँले स्पष्ट

पार्नुभयो। यदि कुनै राज्यले जुलाई एकसम्म आवश्यक तयारीहरू पूरा गर्न असफल भएमा जुलाई एकपछि गरिएका कामहरूको लागि कोष ढाँचा विच्छेद भारत जीरामजी योजना मार्फत नियन्त्रित गरिनेछ। श्री शिवराज सिंहले उल्लेख गर्नुभयो, प्रधानमन्त्री श्री नरेन्द्र मोदीको नेतृत्वमा भारत सरकारले यस योजना मार्फत रोजगारी सृजना गर्न आफ्नो बजेटमा रूपियाँ 95,000 करोड़ भन्दा बढ़ी विनियोजन गरेको छ। उहाँले भन्नुभयो, राज्यहरूले यसको कार्यान्वयनको लागि आआफ्नो बजेटमा पनि प्रावधान गरेका छन् र केन्द्र राज्य दुवैबाट संयुक्त विनियोजन रूपियाँ 1,51,000 करोड़ भन्दा बढ़ी हुनेछ। केन्द्रीय कृषि किसान कल्याण र ग्रामीण विकास मन्त्रीले भन्नुभयो, मजदूरहरूलाई भुक्तानी प्रत्यक्ष लाभ स्थानान्तरण डीबीटी मार्फत उनीहरूको ब्याङ्क वा हुला कार्यालय खातामा गरिनेछ। 3 दिनभित्र भुक्तानी प्रशोधन गर्ने लक्ष्य राखिए पनि उद्देश्य सबै प्रक्रियाहरू पूरा भएको र अधिकतम 15 दिनभित्र रकम उनीहरूको खातामा पुग्ने कुरा सुनिश्चित गर्नु हो। उहाँले अझ भन्नुभयो, यदि 15 दिनभित्र रकम प्राप्त भएन भने मजदूरहरू ढिलो भुक्तानी क्षतिपूर्तिको हकदार हुनेछन् र ढिलो वितरणको अवस्थामा थप रकम तिर्नुपर्नेछ। श्री शिवराज सिंहले भन्नुभयो, यदि अनुरोधमा रोजगारी प्रदान गरिएन भने बेरोजगारी भत्ता पनि हुनुपर्नेछ, भुक्तानी गरिनेछ। यसलाई श्रमिकहरूको कल्याणको लागि डिजाइन गरिएको एक व्यापक योजनाको रूपमा वर्णन गर्दै उहाँले उल्लेख गर्नुभयो, गाउँहरूमा पूर्वाधार विकास कार्यहरू व्यापक स्तरमा सञ्चालन गरिनेछ, जसलाई वार्षिक रूपियाँ 1,51,000 करोड़ भन्दा बढ़ी विनियोजन गरिनेछ। उहाँले थप भन्नुभयो, यो पहलले पानी संरक्षण, ग्रामीण पूर्वाधार विकास, सड़क, पुल, कल्भर्ट, विद्यालय र आँगनबाड़ी भवनहरू जस्ता आवश्यक कार्यहरूलाई सहज बनाउनेछ। जीविका उपार्जन गर्ने गतिविधिहरूको दायरा अन्तर्गत स्व सहायता समूह एसएचजीएस र किसान उत्पादक संगठन एफपीओएस का महिला सदस्यहरूका लागि काम गर्ने पूर्वाधार सुविधाहरू पनि निर्माण गर्न सकिन्छ।

प्रस्तुत थियो समसामयिक समीक्षा। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं र अब यहाँहरू अघि राखिरहेका छौं केही फिल्मी गीतहरू। तौनो श्रोता, कार्यक्रमको पहिलो सांगीतिक कोशीले स्वीकार्नुहोस् दिल अपना और प्रीत पराई फिल्मबाट गुञ्जनेश्वर छ लता मंगेशकरको।

0: त फिल्मी गीतहरूको प्रसारणपछि श्रोता अब पालो भएको छ समाचारको।
1: यो आकाशवाणी हो, समाचार उषा किरणबाट सुन्नुहोस्। असमका मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले आज गुवाहाटीको सिलपुखुरी स्थित स्मारकमा भारत रत्न लोकप्रिय गोपीनाथ बरदोलोईलाई श्रद्धाञ्जली अर्पित गर्नुभएको छ। गोपीनाथ बरदोलोईलाई प्रेरणाको स्रोतको रूपमा वर्णन गर्नुहुँदै मुख्यमन्त्री श्री शर्माले असम र पूर्वोत्तरको हित र पहिचानको रक्षामा उनको ऐतिहासिक योगदानको सम्झना गर्नुभयो। डाक्टर शर्माले भन्नुभयो, लोकप्रिय गोपीनाथ बरदोलोईको दूरदर्शी नेतृत्व आधुनिक असम निर्माण र राष्ट्रिय एकतालाई बलियो बनाउनमा अत्यन्त महत्वपूर्ण रहेको छ। गोपीनाथ बरदोलोई असमका पहिलो मुख्यमन्त्री हुनुहुन्थ्यो। डाक्टर शर्माले बरदोलोईमा पुष्प अर्पण गरेर आफ्नो सरकारको काम सुरु गर्नुभएको थियो। मुख्यमन्त्रीका साथ चार मन्त्री रामेश्वर तेली, अतुल बोरा, अजन्ता नियोग र चरण बुडोका साथै गुवाहाटीका चार अन्य विधायकहरू पनि उपस्थित हुनुहुन्थ्यो। यस अवसरमा मीडियासँग बातचित गर्नुहुँदै डाक्टर शर्माले 21 मईमा विधानसभा सत्र हुने जानकारी दिनुहुँदै सरकारले आफ्नो बहुमत प्रमाणित गर्ने बताउनु भएको छ। उहाँले विधानसभा अधिवेशनपछि मन्त्रीमण्डल विस्तारका विषयमा चर्चा हुने पनि बताउनुभयो। असमका मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले एनडीए सरकारले राज्यमा चिया बगान श्रमिकहरूको कल्याणलाई प्राथमिकता दिइरहने र आगामी वर्षहरूमा दैनिक ज्याला 500 रुपियाँसम्म वृद्धि गर्ने वाचा गर्नुभएको छ। विगत दशकमा चिया समुदायका लागि भाजपा नेतृत्वको सरकारले गरेको पहललाई प्रकाश पार्नुहुँदै श्री शर्माले भन्नुभयो, एनडीएले चिया श्रमिकहरूको समग्र विकासका लागि व्यापक रूपमा काम गरेको छ, जसलाई उहाँले असमको 200 वर्ष पुरानो चिया विरासतको मेरुदण्डको रूपमा वर्णन गर्नुभएको छ। सामाजिक सञ्जालमा मुख्यमन्त्री श्री शर्माले भन्नुभयो, विगत 10 वर्षदेखि एनडीए सरकारले असमका चिया श्रमिकहरूको समग्र विकासका लागि काम गरेको छ, जो हाम्रो 200 वर्ष पुरानो चिया विरासतको मेरुदण्ड हुन्। आज असमको मन्त्रीका रूपमा शपथ लिएका अतुल बोरा अनि अजन्ता नियोग दुवैले असमलाई समृद्ध र बलियो बनाउनका लागि मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माको नेतृत्वमा काम गरिरहने बताउनु भएको छ। बोरा र नियोग दुवै मुख्यमन्त्रीका रूपमा पहिलो कार्यकालमा डाक्टर शर्माका क्याबिनेटका सहकर्मी थिए। अतुल बोराले भन्नुभयो, यो असमका लागि सुनौलो दिन हो। समारोहमा प्रधानमन्त्री, विभिन्न केन्द्रीय मन्त्रीहरू, धेरै राजदूतहरू, धेरै मुख्यमन्त्रीहरू र एनडीए शासित राज्यहरूका धेरै मुख्यमन्त्रीहरू र उपमुख्यमन्त्रीहरू, धेरै उद्योगपतिहरू र मानिसहरूको ठूलो जमघरसहित धेरै गण्यमान्य व्यक्तिहरू शपथ ग्रहण समारोहको साक्षी बनेका थिए। उहाँले यो आफ्नो प्रकारको अभूतपूर्व घटनामा साक्ष्य असमका जनतालाई उनीहरूको विशाल जनादेशका लागि धन्यवाद दिनुभएको छ। राष्ट्रिय स्वयंसेवक संघ आरएसएसका प्रमुख मोहन भागवत सांगठनिक प्रशिक्षण कार्यक्रममा भाग लिन 3 दिवसीय भ्रमणमा आज असम आइपुग्ने आरएसएसका पदाधिकारीहरूले बताएका छन्। पदाधिकारी अनुसार भागवतले संघको कार्यकर्ता विकास र नेतृत्व प्रशिक्षण गतिविधिको एक भागको रूपमा राज्यमा आयोजित कार्यकर्ता विकास वर्ग 2 वर्ष प्रशिक्षण शिविरमा भाग लिनुहुनेछ। आरएसएसको प्रशिक्षण कार्यक्रम गुवाहाटीमा निर्धारित शिविर स्थलमा हुनेछ र उत्तर पूर्वी क्षेत्रका विभिन्न भागहरूबाट स्वयंसेवकहरूले भाग लिनेछन्। 3 दिनसम्म चल्ने उक्त कार्यक्रममा आरएसएसका वरिष्ठ नेता र प्रचारकहरूले पनि भाग लिने बताइएको छ। च्याउ विकास फाउन्डेसन र सतत व्यापार सिस्टम इन्जिनियरिङ र तकनिकी समाधानमा संलग्न 2 जापानी कम्पनी बीच धेरै महिना लामो चर्चापछि जापानको एक प्रतिनिधिमण्डलले कामरूपको रानीस्थित जीविको पाण्डाको भ्रमण गरेको छ। उक्त कार्यक्रममा च्याउ खेती र ग्रामीण उद्यमका लागि तकनिकीमा आधारित समाधानको विकासका बारेमा एमडिएफका प्रतिनिधिहरू र जापानी टोलीसँग विस्तृत चर्चा गरिएको छ। प्रस्तावित सहयोगको उद्देश्य कृषकहरूको उत्पादन र नाफा वृद्धि गर्न क्लाउड कनेक्टिभिटी, सफ्टवेयर इन्टिग्रेसन, प्याकेजिङ सल्युसन र एआईमा आधारित तकनिकीहरू समावेश गर्दै लागत प्रभावी प्रणालीहरूको विकास गर्नु रहेको छ। अरुणाचल प्रदेश सरकारले धेरै वरिष्ठ आईएएस र आईआरएस अधिकारीहरू सम्मिलित एक ठूलो नोकरसाही फेरबदल गरेको छ। प्रमुख विभागहरू पुनः आवंटित गरेको छ र तत्काल प्रभावले थप जिम्मेवारीहरू निर्धारित गरेको छ। कार्मिक विभागले जारी गरेको एक आदेश अनुसार आईआरएस अधिकारी सोनम चोम्बेलाई योजनाको अतिरिक्त जिम्मेवारी सुम्पिएको छ। हाल मुख्यमन्त्रीका आयुक्त तथा जलविद्युत आयुक्तको रूपमा कार्यरत चोम्बेलाई भूमि प्रबन्धन र विद्युत विभागको जिम्मेवारी पनि दिएको छ। आकाशवाणीबाट समाचार पूरा भयो। विविध खबरहरूका साथ समाचारको अघिल्लो संस्करण लिएर अहिले 3:45 मिनटमा पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

आदरणीय श्रोतागण नमस्कार। आकाशवाणीको प्रस्तुति कार्यक्रम विश्वमा हामी लिएर आज फेरि पनि यहाँहरू समक्ष उपस्थित छु, म सञ्चालिका मुना। आजको कार्यक्रमको यस अङ्कमा हामी चर्चा गर्नेछौँ एक प्रसिद्ध भारतीय चलचित्र निर्देशक औ पटकथा लेखक मृणाल सेन बारे। उहाँबारे यहाँहरूसँग चर्चा गर्न अघि कार्यक्रमको थालनीमा राखिरहेछु यस साङ्गीतिक कोसेली, आनन्द लिनुहोला।

स्वागत छ यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्दैछौँ एक प्रसिद्ध भारतीय चलचित्र निर्देशक औ पटकथा लेखक मृणाल सेन बारे। 14 मई 1923 एक बङ्गाली परिवारमा भएको थियो, जसलाई मुख्य रूपले बङ्गाली औ केही हिन्दी तथा तेलुगु भाषाको चलचित्रहरूको निम्ति चिनिन्छ। सत्यजित रे, ऋतिक घटक औ तपन सिन्हा जस्ता समकालीनहरूको साथ सर्वश्रेष्ठ भारतीय फिल्म निर्माताहरू मध्ये गणना गरिने मृणाल सेनले भारतको समानान्तर सिनेमा आन्दोलनमा एक महत्वपूर्ण भूमिका निभाएका छन्, जसले भव्य बलिउड चलचित्रको विपरीत एक यथार्थवादी सामाजिक रूपले जागरूक दृष्टिकोण प्रस्तुत गरेका थिए। साथै देशको न्यू वेभ सिनेमामा पनि उनको योगदान रहेको छ। उनले साल 1984 लिएर साल 1986 एफटिआईआईको अध्यक्षको रूपमा पनि कार्य गरेका थिए। प्रसिद्ध चलचित्र निर्देशक एवं पटकथा लेखक मृणाल सेनलाई हालसम्ममा 18 भारतीय राष्ट्रिय पुरस्कार सहित कैयन राष्ट्रिय औ अन्तर्राष्ट्रिय सम्मानहरू प्राप्त भएको छ। भारत सरकारले चलचित्रको क्षेत्रमा उनको योगदानको निम्ति उनलाई पद्मभूषणले पनि सम्मानित जनाएको छ। त्यस्तै गरी उनलाई फ्रान्स सरकार, रुसी सरकार आदिले पनि विभिन्न पुरस्कारहरूले सम्मानित गरेको छ। उनलाई भारतमा चलचित्र निर्माताहरूलाई दिइने सर्वोच्च पुरस्कार दादासाहेब फाल्के पुरस्कार पनि प्राप्त भएको छ। उनी केही यस्ता भारतीय चलचित्र निर्माताहरू मध्ये एक थिए जसले 3 ठूला चलचित्र समारोहहरूमा पुरस्कार जितेका थिए, जस्तै भेनिस, बर्लिन आदि आदि। यसरी चलचित्रको क्षेत्रमा आफ्नो महत्वपूर्ण योगदान दिएर चलचित्र जगतलाई समृद्ध बनाउने यी व्यक्तित्वको जन्म पूर्वी बङ्गाल, हाल बङ्गलादेशमा फरिदपुर जिल्लामा एक हिन्दू बङ्गाली परिवारमा भएको थियो। उनका पिता दिनेश चन्द्र सेन एक वकिल थिए, जसले भारतीय स्वतन्त्रता सेनानीहरूको समर्थन गरेका थिए, र उनकी आमा सूरज सेन थिइन्। साल 1940 दशकको शुरूआतमा मृणालज्यूले स्कटिस चर्च कलेजमा भौतिकीको अध्ययन गर्नको निम्ति कलकत्ता आएका थिए। त्यस बखत उनले एक मध्यम वर्गीय छात्र सरह राजनीति, सार्वजनिक रङ्गमञ्च औ रोजगारको अवसर खोज्न सङ्घर्ष गरे। अहिले यहाँहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्दैछौँ भारतका एक प्रसिद्ध चलचित्र निर्देशक तथा पटकथा लेखक पद्मभूषण मृणाल सेन बारे। उहाँबारे यहाँहरूसँग थप चर्चा गर्नेछु। अहिलेलाई भने आउनुहोस्, एकैछिन विश्राम गरौँ अनि सुनौ यो गीत।

पुनः स्वागत छ। यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्दैछौँ भारतका एक अति प्रसिद्ध फिल्म निर्देशक पद्मभूषण मृणाल सेनबारे। साल 1947 विभाजनपछि उनका परिवार स्थायी रूपले कलकत्तामा बसे। एक उत्साही पाठक हुनाको कारणले गर्दा उनी भारतको राष्ट्रिय पुस्तकालयमा घन्टौँ समय बिताउने गर्थे। त्यस समयको राजनैतिक अशान्ति बीच उनी किताब पढ्ने गर्थे र बेलुकी पख एक निजी शिक्षकको रूपमा उनी काम गर्ने गर्थे। एक दिन उनको भेट रुडोल्फ अर्नहाइमको फिल्म इज आर्ट सित भयो। त्यसपछि भ्लादिमिर नेल्सनको द सिनेमा इज अ ग्राफिक आर्ट नामक पुस्तक आयो। यो पुस्तकहरूले फिल्म निर्माणको उनको यात्रालाई गहिरोसित प्रभाव गरेको थियो। उनी भारतीय जनरङ्गमञ्च संघ आइपिटिएसित जोडे। उनले कैयन बङ्गाली हिन्दी आदि भाषाहरूमा चलचित्र निर्देशन गरेका थिए, जसमा रात भोरे, नील आकाशेर निचे, पुनश्च, आबा शेषे, प्रतिनिधि, आकाश कुसुम, मतिरा मनीषा, भुवन सोम, इच्छा पूरण, साक्षात्कार, एक अधूरी कहानी, कलकत्ता, पदातिक, अकालेर सन्धाने, खारिज, खण्डहर आदि प्रमुख छन्। मृणालज्यूले भुवन सोम नामक चलचित्र साल 1969 निर्देशन गरेका थिए, जसले भारतमा न्यू वेब सिनेमा आन्दोलनको सुरुवात गरेको थियो। त्यसपछि उनले जति पनि चलचित्रहरू बनाए ती सबै मूलत राजनैतिक विषयवस्तुमा आधारित थिए। त्यसैले नै उनलाई मार्क्सवादी कलाकारको रूपमा पनि ख्याति प्राप्त भयो। पुनश्चदेखि लिएर महापृथ्वीसम्म मृणाल सेनको कैयन चलचित्रहरूमा कलकत्तालाई प्रमुखतासित चित्रण गरिएको छ। उनले यी चलचित्रहरूमा कलकत्तालाई एक चरित्र औ प्रेरणाको रूपमा दर्शाएका छन्। उनले सहरको मानिसहरू, मूल्य प्रणाली, वर्गभेदहरू औ सडकहरूलाई आफ्नो चलचित्रको विषयवस्तु बनाए, जो कलकत्ताको समाजको निम्ति पनि एक महत्वपूर्ण कुरा हो। साल 1942 उनी 32 बर्लिन अन्तर्राष्ट्रिय फिल्म महोत्सवको जुरीको सदस्य थिए। साल 1983 उनी 13 मेक्सिको अन्तर्राष्ट्रिय फिल्म महोत्सवको जुरीको सदस्य थिए। त्यस्तै गरी साल 1997 20 मस्को अन्तर्राष्ट्रिय फिल्म महोत्सवको जुरी पनि उनी बने। चलचित्रको क्षेत्रमा आफ्नो अमूल्य योगदान दिँदै उनले आफ्नो जीवन व्यतीत गरे र 95 वर्षको परिपक्व आयुमा सन् 2018 भवानीपुर कलकत्तामा उनको देहान्त भयो। उनलाई उनको योगदानहरूको निम्ति कैयन राष्ट्रिय फिल्म पुरस्कारहरू प्राप्त भएको छ। यसबाहेक उनलाई कैयन क्षेत्रीय फिल्म पुरस्कारहरू पनि प्राप्त छन्। अन्तर्राष्ट्रिय पुरस्कारहरूमा उनलाई भारतको 4th अन्तर्राष्ट्रिय फिल्म महोत्सव पुरस्कार, मस्को अन्तर्राष्ट्रिय फिल्म महोत्सव पुरस्कार, कार्लोभी वेरी अन्तर्राष्ट्रिय फिल्म महोत्सव पुरस्कार, बर्लिन अन्तर्राष्ट्रिय फिल्म महोत्सव पुरस्कार आदि प्राप्त छ। यसबाहेक भारत सरकारले उनको चलचित्र प्रतिको महत्वपूर्ण योगदानको निम्ति साल 1983 पद्मभूषणले पनि उनलाई सम्मान जनाएको थियो। श्रोताहरूले अहिले सुन्दै हुनुहुन्थ्यो कार्यक्रम विश्वमा हामी, जसमा आज हामीले चर्चा गर्यौं भारतका एक अति प्रसिद्ध चलचित्र निर्देशक तथा पटकथा लेखक मृणाल सेनबारे। उहाँबारे यहाँहरूसँग यसरी चर्चा गर्दा गर्दै अनि कार्यक्रममा रमाइला गीतहरू सुन्दा सुन्दै आजलाई भने हाम्रो कार्यक्रमको समाप्ति यही नै हुँदछ। श्रोता, अब म पनि यहाँहरूबाट विदा माग्न चाहन्छु। हवस् त, नमस्ते।

नमस्कार आदरणीय श्रोता, आकाशवाणीको प्रस्तुति यो हो विविध वार्ताको कार्यक्रम, जसमा आज हामी चर्चा गर्नेछौँ देश विकासमा सहिष्णुताको महत्त्वबारे। श्रोता, देश विकासमा सहिष्णुताको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ, किनकि यो एउटा स्थिर, शान्तिपूर्ण र प्रगतिशील समाजको जग हो। विविधताले भरिएको राष्ट्रमा जहाँ

भिन्न धर्म, संस्कृति, भाषा र विचार भएका मानिसहरू बस्दछन्। त्यहाँ सहिष्णुताले एकता र सामञ्जस्य विकसित गर्दछ। सहिष्णुता कुनै यस्तो कार्य, विचार, वस्तु या व्यक्तिलाई स्वीकार गर्ने कार्य हो जसलाई हामी मन पराउँदैनौँ वा भनौँ असहमत हुँदछौँ। हामी एक यस्तो समाजमा बस्छौँ जहाँ विभिन्न धार्मिक विश्वास, मान्यताहरू, संस्कृतिहरू तथा रीतिथितिहरू छन्। त्यसैले समाजमा शान्ति बनाइराख्न सहिष्णुता अति नै महत्वपूर्ण छ। परिणामस्वरूप सबै मानिसहरूसित सहिष्णुता औ खुला विचारको अपेक्षा गरिन्छ। विविधतालाई समाजमा बनाइराख्न तब मात्र सम्भव छ जब हामीले सहिष्णुताको भावना हामी माझ राख्ने गर्छौँ। यसले हाम्रो सामाजिक जीवनलाई शान्तिपूर्ण बनाइराख्छ। देश विकासमा सहिष्णुताको महत्वलाई केही प्रमुख बिन्दुहरूबाट हामी बुझ्न सक्छौँ श्रोता, जसमा प्रथममा हामी सामाजिक एकता र सामञ्जस्यलाई बुझौँ। सहिष्णुताले मानिसहरूलाई एका अर्काको भिन्नताहरूको सम्मान गर्न सिकाउँछ। यसले द्वन्द र हिंसा कम गरी समाजमा शान्तिपूर्ण सह अस्तित्व कायम गर्छ, जसले विकासको वातावरण सृजन गर्छ। दोस्रो कुरा, सहिष्णुताले समाजमा आर्थिक समृद्धिको पनि विकास गर्छ। जब समाजमा शान्ति हुन्छ तब मात्र लगानी, व्यापार र विकास कार्य अघि बढ्दछ। असहिष्णुताले अस्थिरतालाई निम्त्याउँदछ, जसले देशको अर्थतन्त्रलाई प्रत्यक्ष हानि पुर्याउँछ। श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम, जसमा आज हामी चर्चा गर्दैछौ देश विकासमा सहिष्णुताको महत्व बारे। यसबारे यहाँसँग थप चर्चा गर्नेछु। अहिलेलाई पनि आउनुहोस्, हामी एकैछिन विश्राम गरौँ अनि सुनौ यो गीत।

کو مردو باری श्रोता सहिष्णुता एक यस्तो विचारधारा हो जसमा हामीले आफ्नो संस्कृति आफ्नो विचार एवं आफ्नो विश्वास अतिरिक्त अन्यको विश्वास संस्कृति तथा उनीहरूको विचारलाई समर्थन गर्दछौँ। देशलाई प्रगतिको क्षेत्रमा लैजानु हो भने हामी बीचमा सहिष्णुता हुनु अति नै आवश्यक छ। सहिष्णुताले विविधतामा एकतालाई बढावा दिदछ। यसले विभिन्न संस्कृति र धार्मिक पृष्ठभूमिका मानिसहरूलाई जोड्ने काम गर्छ। यसैले यसले विविधतामा एकताको भावनालाई सुदृढ बनाउँछ, जसले राष्ट्रिय एकतालाई बलियो बनाउँछ। जब राष्ट्रिय एकता बलियो हुँदछ, तब नै देशको विकास भएर जाँदछ। सहिष्णुताको सकारात्मक पाटोहरूलाई नियाल्दै जाँदा हामीले यो पनि पाउँछौँ कि यसले लोकतन्त्रको सुदृढीकरण पनि गर्दछ। लोकतान्त्रिक समाजमा फरक विचार र असहमति राख्ने स्वतन्त्रता हुँदछ। सहिष्णुताले विचारको स्वतन्त्रता, अभिव्यक्ति र मानव अधिकारको रक्षा गर्नमा सहायता गर्छ, जुन प्रजातन्त्रको आधार स्तम्भ हो। सहिष्णुताले विविध विचार दृष्टिकोणहरूलाई स्वीकार गर्दा नयाँ सोच र सृजनशीलताको विकास हुँदछ। सहिष्णु समाजले शिक्षा र प्रविधिको विकासमा पनि फाइदा पुर्याउँदछ। यसले जाति, धर्म, लिङ्ग वा भाषाको आधारमा हुने भेदभावलाई कम गर्छ र देशलाई द्वन्द्वबाट जोगाएर शान्ति, एकता र समृद्धिको मार्गमा अघि बढाउँदछ। यसको विपरीत यदि समाज असहिष्णुताले भरिएको छ भने राष्ट्रको अर्थव्यवस्था, विकास एवं अन्तर्राष्ट्रिय छविमा पनि नकारात्मक प्रभाव पर्दछ।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्थ्यो विविध वार्ताको कार्यक्रम, जसमा आज हामीले चर्चा गर्यौं देश विकासमा सहिष्णुताको महत्व बारे। यसरी यसबारे यहाँहरूसँग चर्चा गर्दा गर्दै अनि कार्यक्रममा रमाइलो गीतहरू सुन्दा सुन्दै आजलाई भने हाम्रो कार्यक्रमको समाप्ति यही नै हुँदछ। श्रोता, कार्यक्रमको अन्तमा हामी सबैले सहिष्णुतालाई अपनाऊ र देश विकासमा हाम्रो महत्वपूर्ण योगदान दिउँ भन्ने आह्वान गर्दै अब म यहाँहरूबाट बिदा चाहन्छु। हवस् त, नमस्ते। Thank you.

0: यो प्रसारण हो आकाशवाणीको र बस्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, समाचार उषा किरणबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले हालैका घरेलु भ्रमणहरूमा आफ्नो समूहको आकारलाई उल्लेखनीय रूपमा घटाउनु भएको छ। भारतले भोलिदेखि सुरु हुने दुई दिवसीय ब्रिक्स विदेश मन्त्रीहरूको बैठकको आयोजना गर्दैछ। अल्पसंख्यक मामिला मन्त्रालयले भोलि नयाँ दिल्लीमा भागदारी से भाग्योदयको परिकल्पना अन्तर्गत विकसित भारतका लागि कृत्रिम बुद्धिमत्ताको माध्यमबाट अल्पसंख्यक कल्याण समावेशी विकास सम्बन्धी राष्ट्रिय सम्मेलनको आयोजना गर्नेछ। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईले 12 कक्षाको परिणाम घोषणा गरेको छ र मौसम विभागले पूर्वोत्तर र अण्डमान एवं निकोबार द्वीपहरूमा भोलिसम्म मुसलधार वर्षा हुने सम्भावना व्यक्त गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले हालैका घरेलु भ्रमणहरूमा आफ्नो समूहको आकारलाई उल्लेखनीय रूपमा घटाउनु भएको छ। जबकि विशेष सुरक्षा समूह एसपीजी प्रोटोकल अन्तर्गत अनिवार्य सबै आवश्यक सुरक्षा व्यवस्थाहरू कायम राखेका छन्। सूत्र अनुसार प्रधानमन्त्री श्री मोदीको समूहमा गाडीको संख्या घटाउने काम उहाँको हालैको गुजरात र आसामको भ्रमणका क्रममा लागू गरिएको थियो। पश्चिम एसियाको संकटका बीच आयातित इन्धनमाथिको निर्भरता कम गरी पर्यावरणीय सतत विकल्प अप्नाएर आर्थिक उत्थानमा योगदान पुर्याउन नागरिकहरूलाई प्रधानमन्त्री श्री मोदीले गर्नुभएको सात अपिलको अनुरूप यो कदम चालिएको हो। सूत्र अनुसार समूहको आकार घटाइएको भए पनि प्रधानमन्त्रीको सुरक्षा सुनिश्चित गर्न सबै महत्वपूर्ण सुरक्षा उपायहरू यथावत रहे। प्रधानमन्त्री श्री मोदीले कुनै नयाँ खरिद नगरी सम्भव भएसम्म आफ्नो काफिलामा विद्युतीय सवारी साधनहरू समावेश गर्न पनि अधिकारीहरूलाई निर्देश दिनुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको अपिलपछि गृहमन्त्री अमित शाहले पनि आफ्नो समूहको आकार घटाएर आधाभन्दा कम गर्नुभएको छ। सुन्नुहोस् एक रिपोर्ट।
2: यो कदम पश्चिम एसिया संकटको बीच आयातित इन्धन पर निर्भरता कम गर्ने और पर्यावरण अनुकूल विकल्प अपनाकर आर्थिक मजबूती में योगदान के लिए प्रधानमन्त्री की सात अपीलों के अनुरूप। सूत्रों के अनुसार काफिले का आकार कम करने के बावजूद प्रधानमंत्री की सुरक्षा सुनिश्चित करने के लिए सभी महत्वपूर्ण सुरक्षा व्यवस्थाएं यथावत बनी रहेंगी। प्रधानमंत्री मोदी ने अधिकारियों को निर्देश दिया है कि जहां भी संभव हो बिना कोई नई खरीद किए उनके काफिले में इलेक्ट्रिक वाहन शामिल किया जाए। अंकित की रिपोर्ट के साथ अमीशा।
1: भारतले भोलिदेखि सुरु हुने दुई दिवसीय ब्रिक्स विदेश मन्त्रीहरूको बैठकको आयोजना गर्दैछ। बैठकको अध्यक्षता विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकरले गर्नुहुनेछ। बैठकमा ब्रिक्स देशहरूका विदेश मन्त्री तथा प्रतिनिधिमण्डलले भाग लिनेछन्। उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गर्नुहुनेछ। बैठकमा ब्रिक्स सदस्य देशहरूका विदेश मन्त्रीले आपसी हितका क्षेत्रीय र वैश्विक विषयमा विचार आदान प्रदान गर्ने कार्यक्रम रहेको विदेश मन्त्रालयले जनाएको छ। बैठक अघि विदेश मन्त्री डाक्टर जयशंकरले आज नयाँ दिल्लीमा द्विपक्षीय बैठकहरू गर्नुहुनेछ।
3: श्री फ्रांसिस्को ब्रिक्स विदेश मंत्रियों की कल से शुरू होने वाली दो दिवसीय बैठक में भाग लेने के लिए भारत आए हैं। इस बैठक में ब्रिक्स सदस्य देशों के विदेश मंत्री और प्रतिनिधिमंडल प्रमुख भाग लेंगे। श्री फ्रांसिस्को प्रधानमंत्री नरेंद्र मोदी से भी मुलाकात करेंगे। बैठक के दौरान ब्रिक्स सदस्य देशों के विदेश मंत्री आपसी हित के वैश्विक और क्षेत्रीय मुद्दों पर विचारों का आदान प्रदान करेंगे। इंडोनेशिया के विदेश मंत्री सुगियोनो ब्रिक्स विदेश मंत्रियों की बैठक में भाग लेने के लिए आज नई दिल्ली पहुंचे। वे प्रधानमंत्री नरेंद्र मोदी से भी मुलाकात करेंगे। बैठक के दौरान ब्रिक्स सदस्य देशों के विदेश मंत्री आपसी हित के वैश्विक और क्षेत्रीय मुद्दों पर विचारों का आदान प्रदान भी करेंगे। अमन की रिपोर्ट के साथ समाचार कक्ष से निखिल कुमार।
1: पर्यावरण वन र जलवायु परिवर्तन मन्त्रालयले बिग क्याट संरक्षणमा भारतको उपलब्धिहरूलाई उजागर गर्न तथा अन्तर्राष्ट्रिय बिग क्याट एलायन्स आईबीसीको लक्ष्यलाई बढावा दिन देशभरि विशेष कार्यक्रमहरूको एक श्रृङ्खला आयोजना गर्नेछ। कार्यक्रममा भारतका पाँच प्रमुख जंगली ठूला बिरालो प्रजातिहरूमा केन्द्रित हुनेछन्, जसमा बाघ, एसियाटिक छिय, चितुवा, हिउँ चितुवा र चितुवा प्रमुख छन्। यी कार्यक्रमहरूले संरक्षण प्रयासहरू, चुनौतीहरू र केन्द्र सरकार र राज्य सरकारहरू बीचको सहयोगलाई प्रदर्शन गर्नेछ। भारतले यस वर्ष 1 जुनमा नयाँ दिल्लीमा पहिलो आईबीसीए शिखर सम्मेलनको आयोजना गर्नेछ, जसमा सदस्य देशहरूका प्रमुखहरू र पर्यवेक्षक देशहरूका सरकार प्रमुखहरूले भाग लिने अपेक्षित छ। अल्पसंख्यक मामिला मन्त्रालयले भोलि नयाँ दिल्लीमा भागदारी से भाग्योदयको परिकल्पना अन्तर्गत विकसित भारतका लागि कृत्रिम बुद्धिमत्ताको माध्यमबाट अल्पसंख्यक कल्याण समावेशी विकास सम्बन्धी राष्ट्रिय सम्मेलनको आयोजना गर्नेछ। मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, सम्मेलनको उद्देश्य समावेशी शासनलाई सुदृढ पार्नु, नीतिगत पहुँच बढाउनु र देशभरिका अल्पसंख्यक समुदायहरूका लागि प्रविधि सञ्चालित कल्याणकारी हस्तक्षेपहरूलाई बढावा दिनु हो। यस कार्यक्रमले विकसित भारतको परिकल्पना अनुरूप सहभागितामूलक विकास र सहकारी संघीयताप्रति मन्त्रालयको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। यस सम्मेलनले केन्द्र राज्य समन्वय सर्वोत्तम अभ्यासहरूको आदान प्रदान र देशभरिका अल्पसंख्यक जनसंख्यालाई मन्त्रालयका योजनाहरूको अधिकतम पहुँच, पारदर्शिता र लाभ सुनिश्चित गर्न सहयोगात्मक विचार विमर्शको सुविधा प्रदान गर्नेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। 18 पश्चिम बंगाल विधानसभाका नवनिर्वाचित विधायकहरूको शपथ ग्रहण समारोह कलकत्तामा सम्पन्न भएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले भवानीपुर सीटबाट विधायकको रूपमा शपथ लिनुभएको छ भने नन्दीग्राम सीट रिक्त रहेको छ। त्यसपछि अन्य 5 मन्त्रीले पनि शपथ लिए। उता आम जनता उन्नयन पार्टीका विधायक हुमायूं कविले 9 सीटबाट शपथ लिनुभयो। कविले रेजीनगर सीटबाट जित हासिल गरेका छन्। कार्यवाहक अध्यक्ष तापस राईले शपथ ग्रहण गराउनुभयो। आज शपथ ग्रहण समारोह 2 सत्रमा हुँदैछ। दोस्रो सत्र दिउँसो 2 शुरू भएको छ, जो 4:30 चल्नेछ। आज फाल्टा विधानसभा क्षेत्र बाहेक 1 देखि 157 विधानसभा क्षेत्रका विधायकहरूले शपथ लिइरहेका छन्, जसका लागि 21 मईमा पुनर्मतदान हुनेछ। पश्चिम बंगालमा भारतीय जनता पार्टी सत्तामा आएपछि राज्य सरकारले कानून व्यवस्था र राजनीतिक हिंसा विरूद्ध सख्त अडान लिएको छ। अतिरिक्त पुलिस महानिदेशक कानून र व्यवस्थाले सबै पुलिस आयुक्तहरू, पुलिस अधीक्षकहरू र रेलवे पुलिस अधिकारीहरूलाई धेरै महत्वपूर्ण निर्देशहरू जारी गरेका छन्। निर्देशले वर्ष 2021 विधानसभा चुनावपछि भएका हिंसाका सबै घटनाहरूको नयाँ जाँचको माग गर्दछ। लापरवाही भएको पाइएमा पुनः परीक्षण गरिनेछ, साथै त्यसबेला दर्ता भएका उजुरी र सामान्य डायरीको पनि पुनः परीक्षण गरिनेछ। राज्य पुलिसले 15 मईसम्म सबै पुलिस स्टेशनहरूमा राखिएको हात हतियार र गोला बारूदको प्रमाणीकरण पूरा गर्न पनि निर्देश दिएको छ। यसपछि 16 मईदेखि अवैध हात हतियार, गोला बारूद र विस्फोटक पदार्थ विरूद्ध 2 हप्ताको विशेष अभियान चलाइनेछ। विदेश मन्त्रालयले कैलाश मानसरोवर यात्रामा भाग लिन इच्छुक व्यक्तिहरूलाई यस महिनाको 19 तारिकभन्दा पहिले आवेदन दिन आग्रह गरेको छ। यो यात्राका लागि नामाङ्कन चाँडै नै बन्द हुँदैछ। इच्छुक आवेदकहरूले आधिकारिक वेबसाइट kmy.gov.in मार्फत थप जानकारी प्राप्त गर्न र नामाङ्कन पनि गर्न सक्नेछन्। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईले 12 कक्षाको परिणाम घोषणा गरेको छ। विद्यार्थीहरूले आफ्नो रोल नम्बर हालेर आधिकारिक वेबसाइट डिजिलकर र उमङ्ग एपमा परिणाम हेर्न सक्नेछन्। यस वर्ष 17 देखि 10 अप्रेलसम्म कक्षा 12 परीक्षा आयोजित गरिएको थियो। सीबीएसईले एक विज्ञप्ति जारी गर्दै 17,68,000 अधिक परीक्षार्थीहरूमा 15,07,000 अधिक विद्यार्थीहरू उत्तीर्ण भएका छन्। मौसम विभागले पूर्वोत्तर र अण्डमान एवं निकोबार द्वीपहरूमा भोलिसम्म मुसलधार वर्षा हुने सम्भावना व्यक्त गरेको छ। हिमाचल प्रदेश र उत्तराखण्डमा आज असिना वर्षा हुने सम्भावना छ। दिल्ली, चण्डीगढ, हरियाणा, जम्मू कश्मीर, उत्तर प्रदेश, झारखण्ड र पञ्जाबमा पनि चट्याङ र हावाहुरीको सम्भावना रहेको छ। कार्मिक जनगुनासो तथा पेन्सन राज्य मन्त्री डाक्टर जितेन्द्र सिंहले आज नयाँ दिल्लीमा 16 पेन्सन अदालतको शुभारम्भ गर्नुभयो। पेन्सन सम्बन्धी गुनासोको समाधानका लागि अदालतको अध्यक्षता मन्त्री स्वयंले गर्नुभएको थियो। कार्यक्रममा देशभरिका पेन्सनधारीहरूले हाइब्रिड माध्यमबाट भाग लिएका थिए। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदीले हालैका घरेलु भ्रमणहरूमा आफ्नो समूहको आकारलाई उल्लेखनीय रूपमा घटाउनु भएको छ। भारतले भोलिदेखि सुरु हुने 2 दिवसीय ब्रिक्स विदेश मन्त्रीहरूको बैठकको आयोजना गर्दैछ। अल्पसंख्यक मामिला मन्त्रालयले भोलि नयाँ दिल्लीमा भागदारी से भाग्योदयको परिकल्पना अन्तर्गत विकसित भारतका लागि कृत्रिम बुद्धिमत्ताको माध्यमबाट अल्पसंख्यक कल्याण समावेशी विकास सम्बन्धी राष्ट्रिय सम्मेलनको आयोजना गर्नेछ। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईले 12 कक्षाको परिणाम घोषणा गरेको छ र मौसम विभागले पूर्वोत्तर र अण्डमान एवं निकोबार द्वीपहरूमा भोलिसम्म मुसलधार वर्षा हुने सम्भावना व्यक्त गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार लिएर 5:05 पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
0: समाचारको प्रसारणपछि अब यहाँहरूलाई सुनाउन लागिरहेका छौँ महेन्द्र कपूर अनि साथीहरूको स्वरमा यो देशभक्ति गीत।